सुपर 342 311 22 92 पति नंबर बता सो मत मैसेज को वही सही था इनाम भाई ज महमा महराब सिलसिले लिखली बार हल फोटो को लिखली को पखपूद लिखली तो बार हल जकम ने खुशहाल हो से हां मैसेज के बोलो सलाम उन्हें बोले इनाम हर मकाम रेडियो ज्यादा ग्राम की जिम्मे किरण फ्रॉम खपल को सलाम उन्हें इनाम खान संग आवाज दे पकर एक रेडियो में बिल्कुल जकम ने सही रवान दे ताते में सलाम दे और वेलकम हर क्लियर दवाई अमा نمسکار ایم ایوب دلندی جلندر نا دواګانی سلامونه کوي ډیر زیات مرنه وای چې आवाज دې بالکل اوکی دی السلام علیکم نام جانا څنګه ویلکم بھائی आवाज دې بالکل اوکی دی پکره ریډیو باندې دې سمي لایبا خانی پرم خپل کور

0: 있겠지. 요산이비야 하르카나이 허샴디 지아이노 파케라라스 투브나브리 딘키다 तुसे लाइव खाना चाहो प्रोग्राम के शामिल अभी खो आगे ना मक्षे जी किम में से जीना रुगली छा में से जीना खान दली दी दा लरे जीना इर खान दली दी आय हाय जल्फे दे मारान मारान जल्फे दे संभाल का जल्फे दे वाड़ावा यादे पजल्फानों के अशना गुलु नवीन मा हाय कॉमेडी तोरो तोरो शपो के नसीब गुल बनुना एस एम एस रोता कड़े जी प्रोग्राम डेर खदे डेर जबरदस्त थैंक यू वेरी मच नसीब गुल मैसेज गोले यो जहान मनना थैंक यू वेरी मच जी अस्सलाम वालेकुम शाहिद खान जो जी अनूर दे बनुना आपका प्रोग्राम बहुत मजेदार है मुतदा गाना वाला गवा जल्फे दे मारान पसपीना खाड़ा जी जी बिल्कुल इधर तला गवा आओ बनुची बनुची ओ बनुची मैसेज दे कड़ाई दा मैसेज कड़ाई दे प्रोग्राम देर खदे ख्या जबरदस्त दे देर मजेदार दे ओ देर पजड़ पूरी दी माला देर खान रा कवि दा वक्ते रितु प्रोग्राम उरवो दे प्रोग्राम ना खान दो खला वाह वाह वाह वाह वा, थाड़ी वे देता वटका वा थाड़ी थाड़ी वाह वाह वाह वाह वाह वा, देर खा देर जबरदस्त मैसेज दे करी पिए ते ओ लगा बोले वाह वाह वाह वाह वा, डेरा डेरा मनना थैंक यू जी दबन एस एम एस बिल्कुल खाली रुक लाई सब पैगाम नजर लट लाई खबर है नजर लटाई पता नहीं था खबर शवाई खबर है ना लसरंगे मैसेज खाली रुक लाई दासे जड़ा खाली दाए अल्लाह दा वकी चे दिमाग ये नवी खाली मैसेज करियो जी राइट मैसेज में जाओ और लिखो आर ए के स्पेस दो और सेंड करो जी 85-83 बांधे बिल्कुल जी राइट मैसेज दबा डालते वो बोलिए आर ए के स्पेस पर खबर है किसान सेंड में जनाब 85-83 बूंदे अस्सलाम वालेकुम जी वालेकुम सलाम डेरा मानना थैंक यू वेरी मच जी यो जहान मनना दिखाल कवली जी नेक्स्ट कलर तरफ तसी जी वक्त मिश्र सोखते किम जी ने कल कड़े हनम रंग सड़ा माशे यार दीजिए जोंगड़े ला पखपला राजी साथ में आदत न दे दलासा सोकने वाले नशम हागम यार दीजिए जोंगड़े ताका नवरांग राशि पखपला डेरा डेरा मनना जी संग रही सही जो टिक टाक तकड़ा बे दूर
1: खेर दे बिल्कुल ठीक है मसाना में छोड़े सरा होंदा
0: आहा सुख वे गाठी
1: बंदे
0: का چه ملا کلا در تا وگوی چه اللہ اکبر اللہ اکبر باز بیوزو ہے چه باس اس باس صحیح دو کنا
1: اے بے سکے پکیر سے
0: نا اس نا کا خالی ترا پہ پشوایا
1: اے غمیر در آنگی نا گونڈا ساس باس ہو دا غیر دا نیدو آدر سارا دا غیر دی سارا ہوری دا ہوری
0: اے وزا جگی ما دو پا کرش مور رٹے ترا پہ والی دی جزو کلا دا سے وگانا جی مانے ترا پہ دا وڑی کن کئے وگانا السلام علیکم گانا نہ مانا چاہیے میں ڈیر گری وہ نہیں نہ بٹا شوی اے کیا نا
1: بالکل
0: وا
1: درس لغتو فکر گر زنبل سنا
0: تو لاو ما اها اها ډیر ښه
1: نننګي بونو خور را کوم اواز کړه
0: ماشاءالله ماشاءالله سم لکه سردار علی ټکر
1: سردار علی ټکر اونډه لکه مو څه کابل کې سم نه ځاغلا
0: نه ویلې توی اچ باندې خیال ما مات غنده لګي
1: مو دې کدا تلې چې ګلنار به ګم نه خیال ما مات
0: سالومینا کے
1: بس سالی مینا میں چھوڑے تھا خدا تو کا کہنا چاہیے یواد سے خدا کہنا پہلے کل کا حوال اور چلا ایک دن اور تھا ریڈیو سے رہا ور بولا کہ چلے باقی سب بلا ریڈیو
0: صحیح دو ٹھیک ہے ڈیرا وننا تھینک یو ویری مچ جی دی کال گالیو جہان وننا جی بل کلر طرف سے دا وقت مستر اسوک تے کیم دی کال کر السلام علیکم جی ہلو السلام علیکم ہاں جی وعلیکم السلام جی سکھ خبر کی دی کیم جناب ہاں سر شاہی جڑے بھائی دور ہے ٹھیک ٹھاک ہے زخو بالکل ٹھیک ٹھاک ہے اوز دیکھا لشکر سارا کام دیکھو تدا ورکا چی رہی وہ صحیح دے تو چیرے ورکا ہے ہاں دہ سے ورکا ہے لکا لکا لکا دے بنی سینا چاہیے عید میاش ورکا شی عید پر ریزے شی پتہ شاش پہ پوریزا کال والا گے دم ہاں جی سبور سر شامل آئے پروگرام سے پوئے جاؤ نہ پے جا لشکی دا سے وقت چاوز تا چکا سب آئے ہاں ہاں اچھا بارہ پرات شو نہ ہو رہی یا اللہ تا باروم پہ وکی رٹا گرمی دو چی دا واتان سوٹ شی گانا خدا سے وکا چی پروگرام دا سے پٹ پٹ ترتا والا گاو چی نورا دے خوب نانا پہ ووزی گانا اے بس وے لگا واگانا خواستے نن خود سوے لائی نشے زکا چی وچا ہے پا مانس چاہی سورائے نور چاہتا سالومینا کاوے کا نا وعلیکم السلام ڈیرا مننا کا پروگرام دار وے دکھو سندرا ادے اور وے کرنا دار وے دبیا ٹاٹا بھائی بھائی کا نا ہاں جی بالکل لاسٹ کے بعد اپلائی کر دے میں کہا کہ بولے ڈیرا مننا تھینک یو ویری مچ جی اے میسج بول خوبیا ولی دی خود اگا سے خوبیا ولی شی جی ایوبل کلر دے چکی ما دو اگے طرف تسی جی دا وقت میں سرا سوکتے کیم جی نے کال کرے السلام علیکم ہلو جی سو خبر ہے سدے ہوئے لا لشپا غور ہوئی ہے یا آواز دے رسی کیم جی نہ کال کڑائی دا روز خاطا نور کلا پا پروگرامی نا کہ دے اور وہ اوز دے دام را شک ویجے زی پلا سم کلی کے اور وہ خوچے دلتا دے متا کال وکا اوز دے سرا ویرا گئی ویلے پولیس وائی چاپے دے اور روز دے پا کلی علاقے تو سے پا کامرے خوصا مڑا دا پولیس تو ویچے بس تو سے ڈیوٹی خاتم اٹھا تو سی ونج ہم جو اینا بات کرتے ہیں ہاں مطلب تو ورز دے رکھا مطلب دادا چھ خبر کوائے چھ وسی نہ چھ کوائے دا سے وائے کنا ہاں ز سیدو ٹھیک چھ نا سور سر شامل ہے پ پروگرام چھ سدا سے خبر اشتا در سر جرو سر شامل ہے گئے پروگرام دے دے سے کرتا سا دے مشکل سر میں کال تا کر خبر ہے کہ میں اور دار خو مچ نہ شہید بھائی سے خبر ماشاءاللہ ماشاءاللہ دین دادا خوشالی خبر وکڑا خوشالی پیسہ لا دے وکڑا چھ خپل زون در ورسو اوز در ورسو پروگرام دے خوش ہو یا وے نور خوش ہو یا پوتے دے کنا جی بھائی اچھا جی بالکل خوشی ہوں ٹپے در تک سر اور وعلیکم السلام ډیر مننه ډیر شکریہ تھینک یو ویری سلام راچا

0: जी जनाब ते तुसें मैसेजेस शामिल अभी पर प्रोग्राम छे तुसें लाइव कॉल हर रवंदी बिल्कुल तुसें लाइव कॉल रो तक वाला छे 0927291292 बुने ओ एसएमएस तरीके कर दे राइट मैसेज त लुटरे बोली के आर ए के स्पेस वेर के खपल खबर है कि सार वाला जई कना सारा दे खपल नोमा पर उता पिंजा उता दरे बुने डोमेन नाइट्स मी फुल हैप्पी बूम बूम डॉक्टर इनायत वजीर फ्रॉम डोमेन शायद खान सारा बारूम नश्ता ओके रूशी जी हाय एंड हेलो सलाम एंड वेलकम जी वालेकुम सलाम सबा साबिराबाद ना मिश्ता एसएमएस कड़ा यो जहान मानना जी और जनाब इनायत वजीर ब्याद डोमेन ना मैसेज कड़ा इदा यो दी चुकी मधु पर प्रोग्राम शुरू सारा शामिल दी सर लजली खुदी टपायर लजली दू जी کلا کلا کڑم سوچونا او حیران شم چه دا ستڑی جوند منزل با آخر سوی اوکی جی ڈیرا مننا جی اور بوم بوم ڈاکٹر عنایت وزیر وی آئی ڈومیلنا سائلنٹ لسنر دے پورا لجلی ویچے پا دنیا کے میں لسنگا لر نشی پا جانت کے دے ہم لخدا یا غوڑم اوکی جی ڈیرا ڈیرا مننا ڈیرا شکریہ تھینک یو ویری مچ السلام علیکم
1: السلام و رحمۃ اللہ وبرکاتہ بھائی تین نے چنگے پروگرام کیوں کرنا ہے ساری 12 تک سن نیند نہیں آئی تیرے بڑا ہی بزدار پروگرام ہے یار
0: اچھا پروگرام آپ کو پسند آ گیا
1: او یار تین بھائی تو اتنا مزے دار پروگرام کرنا ہے یار
0: کس ٹائم تک میں نے کرنا ہے